0: Namaste, Namaste.
1: घर वा अफिस का लागि नया सेफ किन्दै हुनुहुन्छ सेफ मात्र होइन विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस् अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस् फायर रेजिस्टेन्ट टुल एन्ड थ्रोट रेजिस्टेन्ट तपाईँका सबैभन्दा महत्वपूर्ण